0: प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 265 अमेरिकी डलर मूल्य घटाएको जनाएको छ। यस्तै ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुभएको छ। घटियो पेट्रोलियम पदार्थको मूल्य आजका पत्र पत्रिकाले खबर लेखेका छन्।
1: कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीचको विद्युतीय अन्तर आबद्धता प्रणाली सोमबारबाट संचालनमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर 5 सिधै सोही कार्यालयबाट लिन सकिने भएको छ। यसअघि कम्पनी दर्ता भइसकेपछि 5 लिन फेरि आन्तरिक राजस्व कार्यालयमा पुगेर छुट्टै कागजात बनाउनु पर्ने र त्यहाँ तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यो झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाटै स्थालेखा नम्बर दिन शुरू शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

World Cup 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा शुल्कमा पुनः हेरफेर हुने बताएको छ। जेठदेखि असार समय एक महिना नबिदै पुनः हेरफेर हुन लागेको हो। बोर्डले पुरानो सेवा शुल्कमा गत जेठको दोस्रो साता नै हेरफेर गरेको थियो।
2: भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ। उक्त बोर्डले जुन 29 एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारू गरेको जनाएको छ। सूचनामा 2026 मे 1 भारत आयात हुने सबै चियाको 100% परीक्षण गर्ने निर्णय भएको उल्लेख छ।
1: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केवी मार्की श्रोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, जसबाट निजी क्षेत्रले अब जलविद्युत उत्पादन मात्र नभई सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ।
2: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एण्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी छ।
1: नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र उक्त बैंकमा कार्यरत कर्मचारीलाई काठमाडौँको चावाहिल नैका वनस्थली सादो बाटो र महोत्तरीको बर्दीवासमा रहेको ओम समाज डेन्टल हस्पिटल प्रालीमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौता बमोजिम ती अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अफमा 100% र अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा 15-25% छूट हुने भएको छ।
2: नबिल बैंकलाई बैंकिङ क्षेत्रका 3 प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था आइकानद्वारा वार्षिक रूपमा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड अनुअल रिपोर्ट अवार्ड बीपीए 2025 अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार 3 गोल्ड अवार्ड प्राप्त गरेको हो।
1: अब शेयर बजार लगातारको गिरावटपछि शेयर बजारमा पक्नेप्से परिसूचक 2600 बिन्दु नजिक पुगेको छ। पछिल्ला 7 कारोबार दिन यता निरन्तर घटेको नेप्से परिसूचक मंगलबार 24.63 अंक ले घटेर 2608.33 अंकमा बन्द भएको छ। यस दिन नेप्से परिसूचक 2603 अंकसम्म झरेको थियो।

मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। झण्डै दुई सातादेखि अत्याधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जन सहित वर्षा भएपछि केही राहत पाएको छ। फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्याधिक गर्मी छ। स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन्। बोस्निया एण्ड हर्जगोविना र अल्बानियामा पनि तापक्रम 40 डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
2: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत गई राति र आज बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन्। फ्रान्सले स्वीडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेका हुन्। जससँगै फ्रान्स र नर्वे अन्तिम स्वरमा पुगेका छन् भने स्वीडेन र आइभरी कोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन्।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले कठोर जरिवाना होइन जनचेतना विस्तारलाई प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकको सम्पादकीय माफ गर्नुहोला। सबैभन्दा पहिले युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकबाट लिएका छौं। करिब दुई तिहाई युवाले प्रदेश संरचना महँगो भने पश्चात मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरे। नेपाल सरकार लगायतका तथ्याङ्क र प्रदेश संरचना पछाडिका राजनीतिक आर्थिक प्रशासनिक लगायतका विषयमा जानकारी गराए। जब तीनै तहका सरकारको कुल खर्च पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा 5% भन्दा पनि कमको विवरण उनीहरूले हेरे विश्वस्त पनि भए। हल्ला गरिए जस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाइ बन्यो। यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन, जे छ ठिक छ भन्ने मेरो आशय होइन। प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरूरी छ। राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेश सभाको 20% घटाएर 5 जनामा नघट्ने गरी 10% सीमित गर्नुपर्दछ भनेर सिफारिश गरेको थियो। प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन्, थपिएका छन्। ती सबै संरचनालाई चुस्त बनाउनु पर्दछ।
2: आफ्नै विशेषताको विकास शीर्षकको विचार डाक्टर ठाकुर प्रसाद भट्टले लेख्नु भएको गोर्खापत्रले छापेको छ। हाम्रो अर्थतन्त्रको मूल समस्या उत्पादनमुखी उद्योगको पर्याप्त विकास हुन नसक्नु र कृषि क्षेत्र अझै पनि अपेक्षित रूपमा व्यावसायिक बन्न नसक्नु हो। यी दुवै क्षेत्र कमजोर रहँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन। परम्परागत निजी क्षेत्र तत्कालका लागि उत्पादनमुखी उद्योगमा पर्याप्त लगानी गर्न इच्छुक वा सक्षम छैन भन्ने भने राज्यले आफ्नो संस्थागत तथा लगानी क्षमता विस्तार गरी यस्ता उद्योगमा प्रत्यक्ष सहभागिता जनाउने वा नयाँ उद्यमीको विकास र प्रवर्तन मार्फत उनीहरूको सहभागिता सुनिश्चित गर्ने आर्थिक नीति अवलम्बन गर्न आवश्यक रहेको छ।
1: नेपाल वायुसेवा निगम पर्यटन प्रवर्धन शीर्षकमा हरिगोपाल प्रधानको विचार हिमालय टाइम्समा छापिएको छ। निगम आर्थिक रूपमा धेरै घाटा खिपेर समेत हालसम्म सञ्चालन भइरहेको छ। यसबाट यात्रुहरूप्रति निगम पूर्ण रूपमा सचेत रहेको प्रष्ट भएको छ। निगमले स्थापना कालदेखि हालसम्म जहाज भाड़ा लीजमा लिएर पनि सेवा सञ्चालन गर्दै आइरहेको थियो। नेपाल वायुसेवा निगमले सड़क यातायात पुर्याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाई सेवा पुर्याइरहेको छ। त्यस्तै यसले हिमाली श्रृंखलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको प्रष्टै छ। ठाउँका मानिसले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा निगममै भर पर्नु परेको तथ्य सर्वविदितै छ। त्यस्ता ठाउँहरू यातायातका अन्य साधनबाट पूर्ण रूपमा वञ्चित छन् र मानिस आफैले सामान ढुवानी गर्न बिल्कुलै असम्भव रहेको छ। राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानमा निगमले सेवा पुर्याउँदै आएको छ।
2: को विचार लोकतन्त्र सुरक्षित छ शीर्षकमा रहेको विचार नागरिक दैनिकले छापेको छ। संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारी प्रमुखको सचिवालयमा बोलाउनु, धरपकड़ गर्न एवं मुद्दा चलाउन दवाब दिनु र 5 वर्ष यसको निरन्तरता दिने घोषणाले शक्ति पृथकीकरणका आधारभूत सिद्धान्तसँग कसरी मेल खान्छ? प्रधानमन्त्री बालन शाहको स्वेच्छाचारी शासन शैलीमा ब्रेक नलगाए लोकतन्त्र मात्र होइन मुलुक नै दुर्घटनामा पर्ने सम्भावनालाई नकार्न सकिन्न। प्रधानमन्त्रीलाई संसदप्रति जवाबदेही र संवैधानिक दायित्व पालना गराउन राष्ट्रपा किन सुकेको छ?
1: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

सबैवटा फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवटा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: Jackson, Jackson.
1: Koi.
2: Kata o maya chitik ka parera.
1: Party ma jan laeko dekhena.
2: Sadhai arkako bhoj matra khane ki aafno bhoj pani arulai khuwauni ho. Lina aau baja baja ra.
3: Ho ho, bajauni ho.
2: Baja.
1: सधैँलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो पाटो त ताए हुन्छ

0: वाओ दिताले नर्नकिटा कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्दो त

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: हाइलाइट्स नेपाल, कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

पवित्र जल सुन्दरहरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: त्यो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852577092 98

0: subscribe now and press the bell icon. Never miss an update from Tips Official.
1: जिस रेस से मुझे निकालने की बात कर रहे हैं ये बेवकूफ, वो नहीं जानते उस रेस का सिकंदर मैं हूँ।
2: कम्प्युटर बिक्री गर्ने, सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01545787 98 4 20 35 541 भयो। गुड भेरी गुड भेरी गुड।

साथीबाट फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: 16601340 98015712 36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 36040 र एमसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एक पटक 16601 36040 तथा 98015712 36

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235062 9842525205

0: हल्का मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटरको नाम हटाउँछ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै स्थान संस्थामा बिग्रियो त्यही आएर अब बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी। अब यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड भेरी गुड भेरी गुड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235062 9842525205
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटरको नाम मनाउँ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-42-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: सेना दलहरूले प्रदेशमा भने अझै पुरानै पारा देखाइरहेका छन्। संघीय निर्वाचनमा नराम्ररी बढ़ारिएका दलहरू प्रदेशमा अझै सत्ता राजनीतिमै अल्झिएका हुन्। संघमा झण्डै दुई तिहाई बहुमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकल सरकार बनाए पनि सातवटै प्रदेश सरकार र सभामा भने पुराना राजनीतिक दलहरू मात्र छन्। प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले सत्ता साझेदारी गरिरहेका छन्। बजेटबारे विपक्षी मात्रै होइन स्वयं सत्ता पक्ष नै प्रदेश सरकार विरूद्ध खनिएका छन्। केही प्रदेशमा उनीहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा संसदमा त्यसमाथिको छलफल नै अघि बढ़न सकेको छैन। सत्ता पक्षकै असन्तुष्टिले प्रदेश सभा नै बन्धक बनेका छन्। बजेट विवाद प्रदेशमा पुराना दलहरूको पुरानै पारा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: वर्तमान सरकार गठन भएता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत 12 गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन भएको छ। आउने वर्षदेखि एसईको नतिजा परीक्षा सम्पन्न भएको मितिले एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सय बुधे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले परीक्षा सम्पन्न भएको दुई महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयका अध्ययन विदामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असुल गर्नुपर्ने करिब 2 अर्ब रूपियाँ मध्ये हालसम्म करिब 50 करोड़ रूपियाँ पनि राजस्व फिर्ता भएको छ। मन्त्रालयले कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली पनि लागू गरेको छ।
1: नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थ, पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्ते घटायो। तर काठमाडौँ उपत्यका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोल डिजल छैन भन्ने बोर्ड टाँसेर पम्प बन्द गरिए। निजी पम्प बन्द हुँदा उपभोक्ताहरू सरकारी स्वामित्वका पम्पमा लामो लाइनमा बस्न बाध्य भए। निगमको कमजोरीका कारण आम उपभोक्ताले शास्ति खेप्नु पर्यो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको कारण स्वचालित मूल्य प्रणालीको आधारमा मूल्य घट्ने निश्चित थियो, तर झण्डै एक सातासम्म मूल्य घटाइएन। भारतीय आयल निगम कर्पोरेशनले अंग्रेजी महिनाको 1 र 16 तारीकमा पठाउने नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोलियमको मूल्य घटाउने सूचना फैलिएपछि व्यवसायीले निगमबाट पेट्रोलियम पदार्थ खरिद गरेनन्। 1 तारीकमा मूल्य घट्ने भएपछि व्यवसायीले केही दिन अघि नै निगमबाट इन्धनको खरिद कम गरेका थिए। पम्पमा इन्धनको कृत्रिम अभाव शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले 2 वर्ष अघि नै विभिन्न 7 थरी स्वदेशी उत्पादन सार्वजनिक निकायले खरिद गर्नुपर्ने गरी निर्देशिका जारी गरे पनि त्यसका लागि आवश्यक काम नगर्दा सार्वजनिक निकायले स्वदेशी वस्तु खपत गर्न सकेका छैनन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका 2081 अनुसार सरकारी निकायले तोकिएका वस्तुहरू स्वदेशीले खरिद गर्नुपर्छ। खरिद गर्नुपर्ने वस्तुहरूमा काठबाट निर्मित